0: مشكلتين.
1: جميل.
0: أيضا على الاتصال فورا بالإدارة العامة من سواحل الحدود أو برغم الطوارئ 3999 والقاء وسيلة طفو للمصاب حتى وصول فرقة البحث والإنقاذ. هذا إن وجد وسيلة الطفو.
1: جميل جميل.
0: والمهم جدا هنا في ذكره الاتصال فورا بثلاث تسعات أو الإدارة العامة من سواحل الحدود.
1: جميل جميل. والأهم يعني اللي ذكرت أول شيء يعني المحافظة على الهدوء.
0: أكيد.
1: لأن الواحد لما خلاص يذعر فيسبب كارثة.
0: بالضبط. وما راح يعني يحل المشكلة يعني حسب التعليمات أو حسب الأشياء اللي هو فهمها يعني.
1: جميل جميل. سامعين الكرام، ماجور سالم محمد سالم المري जिनका ताल्लुक जनरल डायरेक्टर ऑफ कोस्ट्स एंड बॉर्डर सिक्योरिटी से है, उन्होंने हमें सिलसिले में बताया कि यानी अगर कोई हंगामी हालत है समंदर में, तो इस तरह की कोई हालत पेश आ जाए तो हम क्या करें। पहली बात तो ये कि अल्लाह सुब्हान तआला हम सबको ऐसी सूरत हाल का सामना न करना पड़े, अल्लाह हमारी हिफाजत फरमाए। और यानी इस सिलसिले में उन्होंने हमें कुछ हिदायत भी बताई है दी है। सबसे पहली बात यह है कि घबराए मत, यानी अल-मुहाफ़िज़ अल-हुदू, आप पुरसकून रहें, मुतमईन, यानी कोशिश करें कि पुरसकून रहने की, घबराए मत। वैसे तो बंदा हर कोई डर जाता है, कोई मुसीबत अगर आ जाए तो उस जाहिर सी बात है कि वो डरेगा, लेकिन बहुत ही एक मुश्किल मरहला है और अपने आप को कूल रखना ये बहुत ही एक अहम नुक्ता है। यहाँ तक कि अगर आप तैराकी सीखने जाते हैं तो वहाँ सबसे पहली तालीम आपको यही दी जाती है कि भाई आप किस तरह अपने आप को कूल रखें, क्योंकि पानी में कोई डूब रहा होता है तो जब वो उसका आदी ना हो तो सबसे पहले वो अपने आप को घबरा कर ही बर्बाद कर देता है। तो ये घबराए मत, ये दो लाइन की दो लफ्ज़ का जो ये जुमला है आसान है लेकिन अमलन बहुत ही टफ एक मरहला है। और इस वजह से स्टे कॉल्म ये बहुत ही यानी अहम एक नुक्ता है जो उन्होंने हमें कहा कि आप क्या करेंगे अगर इस तरह की सूरत हाल पेश आ जाए। तो सामिन इकराम, अगर मज़ीद यानी मुतमईन रहना या पुरसकून रहने के कुछ तरीक़ाकार भी हो सकते हैं, जैसे कि अगर आप यानी कोई मुश्किल महसूस कर रहे हैं तो बाज़ औक़ात बंदा घबरा कर क्या करने लगता है, हाथ पांव मारने लगता है, ये वो करने लगता है, परेशान हो जाता है, क्या करेगा नहीं करेगा। तो यानी अब बआसानी यानी सांस को मामूल पर रखने की कोशिश करें, तो ये एक अपने घबराने को कंट्रोल करने का एक तरीका ये हो सकता है। तो पैरों को आहिस्ता ऊपर नीचे हरकत दें, तो जिस्म को पानी की सतह के करीब रखने की कोशिश करें। तो ये सब कुछ अहम बातें हैं, उन्होंने मुख्तसरन हमें ये कहा कि आप घबराए मत। अच्छा, इस सिलसिले में उन्होंने एक अहम बात ये भी कही कि अगर आप किसी शख्स को डूबते हुए देख रहे हैं तो यानी आप फौरन यानी कूद कर उतर गए और उसे बचाने की कोशिश की, हालांकि आप ट्रेंड पर्सन नहीं हैं, इस सिलसिले में माहिर नहीं हैं, तो फिर आप ख़ुद को भी यानी मुसीबत में डाल रहे हैं और उसके लिए भी मुश्किल का बायस बन रहे हैं। तो इस वजह से यानी अगर आप रेस्क्यू स्विमिंग की जो बाकायदा तरबियत नहीं रखते तो जाहिर सी बात है ख़ुद भी ख़तरे में पड़ सकते हैं। तो एक शख्स को बचाने की कोशिश में कभी कभार ऐसे होते हैं ना, दो तीन अफराद जो है ना अपनी जान से हाथ धो बैठते हैं। तो इस वजह से उन्होंने जो कहा कि अगर आप ट्रेंड पर्सन नहीं हैं तो आप यानी ख़तरे में न डालें, ख़ुद भी ख़तरे में अपने आप को या दूसरों को भी ख़तरे में न डालें। तो इस सिलसिले हम क्या कर सकते हैं, उन्होंने ये कहा कि आप सबसे पहले जो आप काम कर सकते हैं कि फ़ौरन आप मदद तलब करें। कतर में किसी भी समंदरी यानी अगर कोई इससे सूरत हाल पेश आ जाए, हंगामी सूरत हाल, तो आप 999 पर कॉल कर सकते हैं, या फिर जनरल डायरेक्टरेट ऑफ कोस्ट्स एंड बॉर्डर सिक्योरिटी से आप फौरी رابطہ کریں. اور جیسا کہ انہوں نے کہا جتنی جلدی اطلاع متعلقہ اداروں تک پہنچے گی اتنی ہی جلدی ریسکیو ٹیمیں موقع پر پہنچ سکیں گی. تو یعنی آپ کوشش کریں کہ جلد از جلد ان سے رابطہ کریں تاکہ جلد از جلد مقام پر پہنچ سکیں. یعنی ایسا نہ ہو کہ آخری جو اقدام ہو وہ یہ کہ آپ ان سے رابطہ کر رہے ہیں, بلکہ اول اقدام یہ ہونا چاہیے کہ آپ پہلے ایمرجنسی جو ٹیم ہے, ایمرجنسی جو نمبر ہے, اس پر آپ رابطہ کر کے انہیں بتا دیں, اور اس کے بعد جو بھی امداد آپ سے ممکن ہو سکے ابتدائی امداد وہ آپ کر سکتے ہیں. لیکن اس میں بھی وہ جو بات جو پوائنٹس ہم نے کہیں کہ آپ ماہر نہیں ہیں, تو اس سلسلے میں آپ خود کو بھی یعنی اس طرح مصیبت میں نہ ڈالیں اور دوسرے کے لیے بھی مصیبت کا باعث نہ بنیں. تو یہ تھی اہم کچھ نکات. یعنی اگر کوئی مصیبت, کوئی ہنگامی صورتحال پیش آ جائے سمندر میں, تو اس سلسلے میں آپ نے کیا کرنا ہے؟ پہلی بات تو انہوں نے کہا کہ ہنگامی حالت میں گھبرائیں نہیں, پرسکون رہیں. دوسری بات, اگر تربیت یافتہ آپ ریسکیو وہ ٹرینڈ پرسن نہیں ہیں تو خود پانی میں کود کر کسی کو بچانے کی کوشش نہ کریں. تیسرا, فوراً 999999 یا جنرل ڈائریکٹریٹ آف کوسٹس اینڈ بارڈر سیکورٹی کو اطلاع دیں. مزید انہوں نے یہ بھی کہا کہ اگر ممکن ہو, اچھا یعنی آپ نے انہیں بتا دیا, بتانے کے بعد اگر ممکن ہو آپ کے پاس کوئی ایسے وسائل دستیاب ہوں ادھر کہ ڈوبتے ہوئے شخص کی طرف تیرنے والی کوئی چیز آپ پھینک دیں تاکہ وہ پانی پر قائم رہ سکے. تو یہ اہم نقطہ ہے, یہ آپ کی طرف سے ایک کاروائی ہے. یعنی اس صورتحال میں آپ کیا کر سکتے ہیں؟ بعض اوقات آپ جیسے کہ وہ پریشان ہو کر گھبرا کر آپ خود کود کر اتر گئے, یعنی پھر تو باقی بچانے والے جو بھی ہیں ادھر وہ تو اور بھی پریشان ہو جائیں گے. آپ کو جسٹ ادھر ہی ابتدائی جو امداد آپ یہ کر سکتے ہیں کہ ادھر آپ کچھ ایسی چیز تلاش کر کے لے کے آ جائیں جو پانی پر کیا ہو وہ تیرتی ہو اور اس طرح جو ہے نا پانی پر قائم رہے, تو اس چیز پر بندہ اسے پکڑ کر وہ کچھ مستفید ہو سکتا ہے جو ڈوبنے والا ہے یا اس صورتحال میں ہے. تو سامعین کرام, یہ بہت ہی اہم نقطہ ہے کہ آپ اپنی طرف سے کیا کر سکتے ہیں کہ آپ ڈوبتے ہوئے شخص کی طرف تیرنے والی کوئی چیز پھینک دیں. اچھا, تو یہ چند اہم نکات تھے جو ہمارے مہمان نے ہمیں بتایا. اوورال ہم اب ایک چھوٹے سے بریک کی طرف بڑھیں گے, اور بریک سے پہلے میں آپ کو بتا دوں کہ بریک کے بعد جو ہے نا ہم ہمارے مہمان سے کیا پوچھنے والے ہیں. جسٹ یہ کہ سوال آپ کے علم میں رہے, اور ہمارا یہ پروگرام کا سلسلہ جاری رہے گا 9 بجے تک. ہمارا اگلا سوال ہے میجر سالم حمد سالم المری سے کہ جو یعنی بوٹ کے مالکان ہیں جو شکار کرنے کے لیے نکلتے ہیں سمندر میں, تو ان کے لیے کیا کچھ پابندیاں ہیں جو انہیں اس کا خاص خیال رکھنا ہے, اس کے لحاظ کرنا ہے؟ تو اس سلسلے میں وہ ہمیں وضاحت پیش کریں گے جسٹ ایک چھوٹے سے وقفے کے بعد.
2: Qatar's most heard radio station FM 107 Dil Se Desi
3: FM 107 par apna business advertise karne ke liye aaj hi rabta karein hamari Qatar Media Corporation ki marketing team se. Call karein 4488-8806 par ya email karein marketing@qmc.qa.
4: دوستو, حمد انٹرنیشنل ایئرپورٹ کی ای گیٹ سروس سفر کرنے والوں کے لیے ایک ماڈرن اور فاسٹ فیسلٹی فراہم کرتی ہے. اس سسٹم کے ذریعے آپ کو لمبی لائنز میں ویٹ کرنے کی ضرورت نہیں پڑتی, بلکہ آپ اپنے پاسپورٹ, آئی ڈی کارڈ یا قطر ڈیجیٹل آئی ڈی اپلیکیشن سے یوز کر کے ٹریول پروسیجرز کچھ ہی سیکنڈز میں کمپلیٹ کر سکتے ہیں. یہ فیسلٹی صرف سٹیزنز اور ریسیڈنٹس ہی نہیں بلکہ ان بچوں کے لیے بھی اویلیبل ہے جن کی ہائٹ 130 سینٹی میٹر سے زیادہ ہے. ساتھ ہی ویل چیئرز یوزرز, سینئر سٹیزنز اور پرسن ود ڈسیبلٹیز بھی اس سروس کا آسانی سے فائدہ اٹھا سکتے ہیں. اس سروس کا مقصد سفر کرنے والوں کے لیے پروسیس کو زیادہ کنوینئنٹ, کوئک اور یوزر فرینڈلی بنانا ہے. وزارت داخلہ کا کہنا ہے کہ ای گیٹ سروس کی وجہ سے ایئرپورٹ پر بھیڑ کم ہوتی ہے, کیوز چھوٹی ہوتی ہیں اور ہر ایک مسافر کا ایکسپیرینس اسموتھ اور اسٹریس فری بن جاتا ہے.

रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान के थे। जब आप सल्लल्लाहु अलैहि वसल्लम वहां पहुंचे तो एक बड़ी आबादी आपके इस्तकबाल के लिए तैयार थी। अब मुसलमान कमजोर अकलियत नहीं रहे थे, वो एक मुनज्जम जमात बन चुके थे। यहीं से एक नई आजमाइश शुरू होती है। मक्का में मुसलमान सिर्फ एक ही किस्म के थे, वो जो हर कुर्बानी देने के लिए तैयार थे। लेकिन मदीना में मुसलमानों की तीन मुख्तलिफ किस्में सामने आईं। पहला गुरुह वही अजीम लोग थे जिन्होंने इब्तिदा में ईमान कबूल किया था, मुहाजिरीन, और अंसार में से वो लोग जिन्होंने सबसे पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नुसरत की। ये ईमान के सच्चे और साबिकीन अलमबरदार थे। दूसरा गुरुह वो था जिसने इस्लाम को दिलो दिमाग से कबूल किया, लेकिन उनके लिए इस्लाम लाना नस्बतन आसान था। उन्हें अपने घर नहीं छोड़ने पड़े, उन्हें शदीद जुल्म का सामना नहीं करना पड़ा। उन्होंने इस्लाम इसलिए कबूल किया कि उन्हें उसकी सच्चाई नजर आई। ये भी मुखलिस मुसलमान थे, लेकिन उनकी आजमाइश अभी बाकी थी। और फिर तीसरा गुरुह पैदा हुआ, ये वो लोग थे जिन्हें कुरान मुनाफिकीन कहता है। उन्होंने इस्लाम इसलिए कबूल नहीं किया कि वह अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आए थे, बल्कि इसलिए कि उन्होंने देखा कि मदीना में इस्लाम एक ताकत बन रहा है। अगर वो इस्लाम कबूल न करते तो माशरे में उनकी हैसियत कम हो जाती। इसलिए उन्होंने ज़ाहरी तौर पर इस्लाम कबूल किया, लेकिन उनके दिल ईमान से खाली थे। वो दीन को नहीं बल्कि अपनी सियासत, अपनी हैसियत और अपने मफादात को बचाना चाहते थे। यही निफाक था। यहाँ एक अहम नुक्ता समझने की ज़रूरत है, वो ये कि दूसरे गुरोह के मुसलमान अगरचे मुखलिस थे, लेकिन चूँकि उन्होंने इस्लाम नस्बता आसान हालात में कबूल किया था, इसलिए अब उनकी आजमाइश शुरू होने वाली थी। क्यों? क्योंकि मक्का के मुशरिक खामोश नहीं बैठे थे, वो मदीने पर हमले की तैयारी कर रहे थे। चंद ही महीनों बाद बदर, फिर उहद, फिर खंदक जैसे मारे के आने वाले थे। अब दीन के दिफा के लिए जान माल और वक्त की कुर्बानी भी दरकार थी। अब हर मुसलमान से सवाल होने वाला था, क्या तुम इसलिए मुसलमान हुए थे कि इस्लाम एक मजबूत जमात बन गया है, या तुम वाकई अल्लाह के लिए हर कुर्बानी देने को तैयार हो? यही वजह है कि मदनी सूरतें बार बार अहले ईमान को पुकारती हैं, या अय्युहल्लज़ीना आमनू, ए ईमान वालों, साबित कदम रहो, अल्लाह से डरो, माल खर्च करो, सब्र करो, जान पर, माल पर। यानी अब ईमान का इम्तिहान शुरू हो चुका था। सामने किराम, कुरान की तरतीब के हवाले से हमारी गुफ्तगू हो रही थी। अब हम सूरह हदीद से लेकर सूरह तहरीन तक, यानी कुरान की मुसलसल 10 मदनी सूरतों का जब जायज़ा लेते हैं, तो हमें नज़र आता है कि ख़ास मज़मून के गिर्द ये सूरतें घूमती हैं। इनमें सिर्फ अकायद बयान नहीं किए गए, बल्कि मुसलमानों से ये मुतालबा किया गया है कि वह अपने ईमान को अमल, कुर्बानी और वफादारी से साबित करें। इससे पहले आने वाली मक्की सूरतों में एक बात बार बार दोहराई गई थी, और वो थी कुरान की हकारियत। कभी अल्लाह फरमाता है क़ाफ वल कुरानिल मजीद, यानी कसम है उस बाज़मत कुरान की। कभी फरमाया कि कुरान इसी तरह सच्चा है जैसे तुम्हारा बोलना सच्चा है, इन्नहु लहक्कुम मिस्लमा अन्नकुम तंतकून। कभी फरमाया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम शायर नहीं थे, उनकी बात शायरी जैसी नहीं थी, वह बिकौल शायर, न काहिन है, न ही अपनी तरफ से कोई बात कहते हैं, बल्कि ये सरासर अल्लाह की वही है। और कभी कुफार मक्का को चैलेंज दिया गया है, अगर तुम समझते हो कि ये कुरान इंसान का कलाम है तो उस जैसी एक सूरत ही बनाकर दिखा दो, लेकिन कोई इस चैलेंज का जवाब न दे सका। फिर सूरह कमर में फरमाया वलकद यस्सरनल कुरआन लिज़्ज़िक्र, हमने कुरान को नसीहत के लिए आसान बना दिया है, तो है कोई नसीहत हासिल करने वाला, फहल मिन मुद्दकिर। सूरह रहमान में सबसे पहले अल्लाह ताला ने अपनी रहमत का जिक्र करते हुए फरमाया अर्रहमान علم القرآن, सबसे पहले कुरान की तालीम का जिक्र किया। गोया कुरान अल्लाह की सबसे बड़ी रहमतों में से एक है। फिर वाकया के आखिर में एक नहायत अहम तंबीह की गई। लोग कुरान के बाज़ हकाम मानना चाहते थे और बाज़ को छोड़ देना चाहते थे, जहां उनके कारोबार, दौलत, सियासत या समाजी हैसियत पर ना असर न पड़े वहां तक दीन कबूल था, लेकिन जहां कुर्बानी देनी पड़े वहां वो रुक जाते थे। यही दरअसल ईमान की कमज़ोरी है। कुरान हमें ये नहीं बताता कि हम अपनी ख्वाहिश के मुताबिक दीन के कुछ हिस्से चुन लें और कुछ छोड़ दें, बल्कि इस्लाम मुकम्मल इताअत का नाम है। अब सूरह वाकया के बाद से, यानी सूरह हदीद से, एक नया मज़मून शुरू होता है।
پہلے مکی صورتوں میں زیادہ زور قرآن پر تھا، لیکن مدنی صورتوں میں ایک اور اہم چیز شامل ہو جاتی ہے، اور وہ ہے رسول اللہ صلی اللہ علیہ وسلم سے وفاداری۔ یہ فرق سمجھنا بہت ضروری ہے۔ اللہ تعالیٰ صرف یہ نہیں کہتے کہ قرآن پر ایمان لاؤ، بلکہ یہ بھی فرماتے ہیں کہ اللہ پر ایمان لاؤ، اس کی کتاب پر ایمان لاؤ، اور اس کے رسول پر بھی ایمان لاؤ، کیونکہ قرآن کا راستہ رسول اللہ صلی اللہ علیہ وسلم ہی کے ذریعے ہمارے سامنے آیا ہے۔ اسی لیے سورہ حدید میں فرمایا، اللہ نے اپنے بندے یعنی رسول اللہ صلی اللہ علیہ وسلم پر آیات نازل کی تاکہ وہ لوگوں کو اندھیروں سے نکال کر نور کی طرف لے جائے، یعنی قرآن بھی ذریعہ ہے اور رسول اللہ صلی اللہ علیہ وسلم بھی اللہ کی ہدایت کا ذریعہ ہیں۔ مدینہ میں ایک نیا امتحان پیدا ہوا۔ بعض لوگ کہتے تھے ہم اللہ پر ایمان رکھتے ہیں، آخرت پر بھی ایمان رکھتے ہیں، لیکن ہر معاملے میں رسول اللہ صلی اللہ علیہ وسلم کی بات ماننا کیوں ضروری ہے؟ یہ بعض لوگوں کا کہنا تھا۔ یہ سوال در حقیقت ایمان کا سوال تھا، کیونکہ اللہ پر ایمان کا عملی ثبوت یہی ہے کہ انسان رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت بھی کرے۔ دوسری طرف وہ صحابہ اکرام تھے جنہوں نے اپنا سب کچھ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے لیے قربان کر دیا تھا۔ انہوں نے اپنے گھر چھوڑے، کاروبار چھوڑا، زمینیں چھوڑ دیں، اپنے رشتہ داروں سے جدائی برداشت کی، صرف اس لیے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اللہ کا پیغام پہنچایا تھا۔ لیکن منافقین انہی صحابہ کا مذاق اڑاتے تھے۔ وہ کہتے تھے، دیکھو ان لوگوں نے رسول کی پیروی کرتے ہوئے اپنا سب کچھ کھو دیا۔ یہ لوگ مکہ میں مالدار تھے، آج مدینہ میں دوسرے کے سہارے زندگی گزار رہے ہیں، ہم اتنی قربانی نہیں دیں گے۔ یہ منافقین نماز پڑھنے کو تیار تھے، واعظ سننے کو تیار تھے، لیکن جب دین انہیں حقیقی قربانی مانگتا تو پیچھے ہٹ جاتے تھے۔ یہی نفاق کی ابتدا ہے۔ جب انسان دین کو صرف وہاں تک مانے جہاں تک اس کی دنیا محفوظ ہے، لیکن جہاں اللہ اس کے رسول صلی اللہ علیہ وسلم کے اطاعت میں اپنی خواہشات یا مقام چھوڑنا پڑے، وہاں رک جائے۔ اسی لیے قرآن بار بار ہمیں سبق دیتا ہے کہ ایمان عملی وفاداری کا نام ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم سے محبت صرف نعت خوانی یا درود بھیجنے تک محدود نہیں۔ حقیقی محبت تو یہ ہے کہ جب آپ صلی اللہ علیہ وسلم کی سنت اور تعلیمات ہماری ذاتی مفاد کے خلاف بھی ہوں، تب بھی ہم انہیں خوشی سے قبول کریں۔ اب سورہ حدید سے سورہ تحریم تک کی بات ہو رہی تھی کہ یہاں 10 مدنی سورتیں مسلمانوں کی تربیت کے لیے نازل ہوئیں۔ اب یہاں ایک سوال یہ بنتا ہے کہ اگر مسلمان ایک مضبوط امت بنانا چاہتا ہے، اگر وہ ظلم کے خلاف کھڑے ہونا چاہتے ہیں، اگر وہ عدل پر مبنی معاشرہ قائم کرنا چاہتے ہیں، تو اس کی ابتدا کہاں سے ہوگی؟ کیا صرف میدان جنگ سے، کیا صرف حکومت قائم کرنے سے، یا اس سے بھی پہلے کسی اور جگہ سے؟ قرآن کا جواب یہاں انتہائی اہم ہے۔ ان 10 سورتوں کی طرف جب ہم نظر کرتے ہیں تو ایک عجیب ترتیب نظر آتی ہے۔ ان میں ایک طرف جہاد، قربانی اور اسلامی معاشرے کی تعمیر کی بات ہوتی ہے، لیکن دوسری طرف انہی صورتوں میں بار بار گھریلو زندگی کا ذکر آتا ہے۔ کبھی شوہر اور بیوی کے حقوق بیان کیے جاتے ہیں، کبھی اولاد کی ذمہ داریوں کا ذکر ہوتا ہے، کبھی طلاق کے احکام آتے ہیں، کبھی گھر والوں کو جہنم سے بچانے کا حکم دیا جاتا ہے۔ ظاہر ہے پہلی نظر میں انسان سوچتا ہے کہ ان دونوں چیزوں کا آپس میں کیا تعلق؟ ایک طرف جنگ، دوسری طرف خاندان، ایک طرف ریاست، دوسری طرف گھر۔ لیکن یہی قرآن کی حکمت ہے۔ قرآن ہمیں بتاتا ہے کہ انسانی تاریخ کا پہلا معرکہ میدان جنگ میں ہی بلکہ گھر کے اندر شروع ہوا۔ آدم علیہ السلام، حوا علیہ السلام اور شیطان جب زمین پر آئے تو اللہ تعالیٰ نے فرمایا، بعضکم لبعض عدو، تم ایک دوسرے کے دشمن بنو۔ اس کا مطلب یہ نہیں کہ صرف شیطان انسان کا دشمن ہوگا، بلکہ شیطان کی پوری کوشش یہی ہوگی کہ انسانوں کے درمیان دشمنی پیدا کرے۔ شوہر اور بیوی کے درمیان، والدین اور اولاد کے درمیان، بھائی بہنوں کے درمیان، رشتہ داروں کے درمیان، پھر یہی دشمنی معاشرہ تک پہنچے گی اور پھر قومیں ایک دوسرے سے ٹکرائیں گی۔ اس لیے قرآن ہمیں سب سے پہلے خاندان کو مضبوط بنانے کی تعلیم دیتا ہے، کیونکہ اگر گھر امن کا گہوارہ ہوگا تو معاشرہ بھی امن والا ہوگا، اگر گھر نفرت کا مرکز ہوگا تو پورا معاشرہ بھی نفرت سے بھر جائے گا۔ سامعین کرام، آج نفسیات کے ماہرین بھی یہی کہتے ہیں کہ بچے سب سے پہلے اپنے گھر سے سیکھتے ہیں۔ اگر انہوں نے گھر میں محبت دیکھی تو وہ محبت بانٹیں گے، اگر انہوں نے عزت دیکھی تو دوسروں کی عزت کریں گے، اگر انہوں نے جھگڑے، گالیاں، ظلم اور نفرت دیکھی تو یہی چیزیں آگے منتقل ہوں گی۔ قرآن نے 1400 سال پہلے اسی حقیقت کو بیان کر دیا۔ اسی لیے اللہ تعالیٰ نے سورہ تحریم